0: गए, ना हफ्ता हो गया, फल ते कोई नहीं मिलिया। मैं अर्ज करा, हो सकता है जमीन ते बोया होया बीज व्यर्थ भी चला जाए, कई बीज नहीं पुंगर दे, पर शुभ कर्मां दा बोया होया बीज जो अंतशकरण दी धरती दे च बोया है, एक तिल नहीं भन्ने गाले। महाराज दी बाणी कहिंदी एक तिल जिन्नी गालना भी व्यर्थ नहीं जाएगी, फलीभूत होगी, लाजमी होगी। पतत पावन हर बिरद सदाए, एक तिल नहीं भन्ने गाले। तिल जितनी भी व्यर्थ नहीं जा, पर सबर ते रख। सबर ए स्वाओ, जे तू बंदा दृढ़ करें, वध थी वे दरियाओ, टूट न थी वे वाहड़ा। बाबा फरीद, सागर दी तरह हो जाएगा अगर तू सबर रखिया, ते बेसबरी नाल तू मिट्टी हटांदा रहा तो शायद बीज पनपन तो रह जा। इधर तू शुभ कर्म कीता, इधर तू गुरु ते गिले भी करदा रहा, तू गिले करना एक होर कर्म हो गया, इसका भी अपना फल है। फिर तो मैं अर्ज करा, हुक्म लिख दुख सुख पाई है। लिखे हुए हुक्म दे मुताबिक दुख चलता है, सुख चलता है। लिखे हुए हुक्म दे मुताबिक कोई उत्तम है, नीच है। बो दिता है बीज तो फल ते झोली दे च आवेगा। हाफिज होए ने ईरान दे च एक सूफी संत, मैं इन्हों का मकबरा देखिया सी शिराज दे च। ईरानी कारीगरां ने, ईरानी श्रद्धालुओं ने कच नूं ढाल के मकबरा बनाया है। ਇਹ ਨਹੀਂ ਕੱਚ ਲਿਆ ਕੇ ਉੱਥੇ ਫਿੱਟ ਕੀਤਾ, ਨਹੀਂ, ਕੱਚ ਨੂੰ ਪਿਘਲਾ ਕੇ ਦੀਵਾਰਾਂ, ਗੁੰਬਦ, ਸਾਰਾ ਹੀ ਕੱਚ। ਔਰ ਇਰਾਨੀ ਕਾਰੀਗਰੀ ਦਾ ਇੱਕ ਨਮੂਨਾ ਹੈ ਦੁਨੀਆ ਤੋਂ, ਲੋਕੀ ਆਉਂਦੇ ਨੇ ਦੇਖਦੇ ਨੇ। ਕਬਰ ਤੇ ਸੋਨਾ ਚਾੜਿਆ, ਸਾਰਾ ਦਿਨ ਉਸਦੇ ਕਲਾਮ ਦੀ ਟੇਪ ਚੱਲਦੀ ਰਹਿੰਦੀ ਹੈ, ਉਰਦੂ, ਪਰਸ਼ੀਅਨ ਤੇ ਇੰਗਲਿਸ਼ ਦੇ ਨਾਲ ਨਾਲ ਉਸਦਾ ਅਨੁਵਾਦ ਵੀ ਚੱਲਦਾ ਰਹਿੰਦਾ ਹੈ, ताकि लोगों नूं पता चले फकीर की कहिंदा है। जो आए ने देखण उन्हां नूं पता ते चले फकीर की कहिंदा है। हाफिज दा एक मित्र सी, बड़ी दुखी हालत दे चो हाफिज दे कोल गया, अपने दुखां दा रोना उसने रोया। तो हाफिज दा एक कलाम मैं थोड़े सामने रखा, वो कहिंदा है, यार रा खुद करदा ला इलाज नेस्त। ध्यान नाल सुनना, यार रा खुद करदा रा इलाज नेस्त, करदनी ख्वाहिश ओ आमदनी पेश। ऐ मेरे मित्र, जो तू कर चुके हैं एदा इलाज मेरे कोल नहीं है, जो तू बो चुके हैं एदा इलाज मेरे कोल नहीं है, जो तू बो चुके हैं ए फल झोली दे च पाण नूं राजी हो जा, मैं कुछ भी नहीं कर सकता। क्यों? ये विधान खुदा दा है, मेरा नहीं, ये नियम उस दा है, मैं उस दे नियम दे च मुदाखलत नहीं कर सकता, मेरी पहुंच ही नहीं है। संत दा कम है, फकीर दा कम है, उस दे नियम दी जानकारी करा दे, बस इतना। उदा धर्म, धर्म तो मुराद मर्यादा दी जानकारी करा दे। संत उस दे नियम नु बदल नहीं सकता, संत उस दे नियम दी जानकारी करा सकता है। इस वास्ते वो कह रहे है, यार रा खुद करदा रा इलाज नेस्त, करदनी ख्वाहिश ओ आमदनी पेश। जो तू कर चुके हैं भोगण लई तैयार हो जा, मेरे कोल इसका कोई इलाज नहीं। धन गुरु नानक देव जी का बोल थोड़े सामने रखा, इंज कह लो, इस युग दे अवतारी पुरुष दा फैसला, भाई रे मत कोई जानो अवर किसी के किछ हाथ है, सब करे कराया जरा मरा ताप सिरत साप, सब हर के वस है लाग सके ना बिन हर के लाया। कोई नहीं देता किसी को सजाएं, सजा बन के आती हैं अपनी खताएं। गुरु नानक देव जी महाराज कहते ने, मत कोई जानो अवर किसी के किच हाथ है, किसी दे हाथ च कुछ भी नहीं है। जो तू कर्म कीते ने उन्हां दा ही रब्बी फैसला तेरी चोली च पे है और कुछ भी नहीं। कोई किसी नूं सजा भी नहीं दे सकदा। हां दिखाई देंदा है उन्हें चोट पहुंचाई है, उन्हें चोट पहुंचाई है। कोई नहीं देता किसी को सजाएं, सजा बन के आती हैं अपनी खताएं। अक्सर ही ऐसा होता है। एक संत नो समझ आ जाती है। मैं पढ़ रहा सी एक दिन इतिहास, महात्मा बुद्ध चल रहे सन ते पत्थर नाल ठोकर खा के गिर गए। उठदे सार फिर पत्थर नो नमस्कार पे कर देन। नाल उनां दा चचेरा बिरा आनंद सी, कहन लगे इस पत्थर नो चुक के परे सुटिए। उन्होंने वाकई चुक के एक पासे भी कर दिता। ये कोई मत्था टेकन दे लायक है, थोड़ा पैर जख्मी कर दिता है। महात्मा बुद्ध कहते आनंद एक कर्जा से निबड़ गया, निबड़ गया, तू हुण होर कर्जा ना चढ़ा मेरे ते। एक कर्जा से मेरा निबड़ गया, एक जख्म लगे निबड़ गया, नहीं तो छोटी जी चोट भी शायद किधर अगले जन्म का कारण ना बनती। निबड़ गया। मैं इस वास्ते धन्यवाद किया है, पत्थर इस जिंदगी च मिल गया चंगा है, एक बाहर ले गया। इस तरह के सोचने वाले भी हैं। इस वास्ते गुरु नानक देव जी महाराज कहते हैं हुक्म लिख दुख सुख पाईए। तू लिखिया होया की है, करमी करमी होए विचार सच्चा आव सच्चा दरबार। चूंकि कर्मानुसार दुख ते सुख है ते बनाया परमात्मा दा नियम है। इस वास्ते भगत कहते हैं सब कुछ तेरे हाथ च, नियम ते तेरा बनाया, कोई साडा थोड़ी बनाया। भगतां दी गल समझ दे च नहीं आई। जब भगत कहते हैं सब कुछ तेरे हाथ च है तो तेरे हाथ तो मुराद ये नियम तू बनाया, असी नहीं बनाया, साडा कुछ भी नहीं है, ये नियम तेरा बनाया। इस वास्ते सब कुछ तो है, सब कुछ तो है। नानक हुक्मे जे बुझे ता हां मैं कहे ना कोई। जिसनों इस हुक्म दी समझ आ जाए कि संसार एक मर्यादा है और एक लीला है, एक तमाशा है, लेकिन लीला ते मर्यादा दे कर्म दी जिम्मेवारी सिर्फ मनुख दी है। ये भी उसकी लीला, ये भी उसकी मर्यादा, पशु दी जिम्मेवारी नहीं है। अगर पंछी दरख्तां तो फल खा जांदे ने ते दरख्त किसी बागबान दे ने, चोरी दा इल्जाम उन्हां ते नहीं आए दो सकदा। प्रकृति वल्लों इस तरह दी उन्हां नूं खुल है। ये नहीं कह सकते ये तो चोरी की थी। दरख्त किसने लाया तो खांदे तुसी, इत्थे घोंसला बना लिया। दरख्त किसे दा तो तुसी अपना आलना बना लिया। ये अचेत दुनिया है। ये ओ ने जो मां दी गोद दा बच्चा, इसते कोई जिम्मेवारी नहीं। ये तो मां दे पालन नाल पल रहा है, कि ते विचारा खुद पल भी नहीं सकता। प्रकृति पालना पई करती। जिम्मेवारी मनुख दी है, मनुख परोड़ होया है, सियाणा होया है। और ये परमात्मा दा बनाया होया नियम, तू दुखी है तेरे कर्म, तू सुखी है तेरे कर्म। क्योंकि दुख सुख फल है, कर्म बीज है। और किसी दा बोया होया बीज कोई दूसरा नहीं खा सकता। ऐसा होंदा है प्यो ने बीजिया है, जमीन देच पुत्र फसल वड़ रहे है। अंब दा बूटा प्यो ने लाया सी, अंब खा रहे ने पोतरे। पर कर्मां दा बीज जो असी बोंदे हैं अपने अंतिशकरण दी धरती देचे ते आप बीज आपे ही खाए, दूसरा नहीं। खुद बीजदे हैं, खुद खांदे हैं। मेरे दुख नूं देख के मेरी मां अफसोस ते कर सकती, मेरा दुख वंड नहीं सकती। मेरे दुख नूं देख के मेरा भरा अफसोस ते कर सकदा है, वंड नहीं सकदा। میرے دکھ نو دیکھ کے ہو سکتا ہے کوئی متر ماڑا جہا دکھی ہو جائے پر میرے دکھ نو ونڈ نہیں سکتا. آپ بیج آپ ہی کھائے, میں خود بیج ہے میں خود کھاواں گا. ربی نیم ایشوری نیم پرماتما دا نیم. اس دوسری پوڑی دے سدگر کہندے نے سب کچھ حکم دے چاہے حکمے اندر سب کو باہر حکم نہ کوئے. حکم دچ کی کچھ ہو رہا ہے, سارا برہمنڈ حکم دے چل رہا ہے. اے منک تم بھی اس دے حکم دے مطابق ہویا ہے, تیرے دکھ سکھ دا فیصلہ کرما انسارے اے بھی اس دا حکم, اے بھی اس دی بنائی مریادا, اس دے تیرا کچھ بھی نہیں ہے. کرما دی صحیح تو چون کر سکے اس نے تینوں ایک چراغ دے دیتا ہے, دیوا دے دیتا ہے عقل دا بدھی دا, تے پھر بھی اپنی عقل نال سمجھ نہیں آئی تو پھر اس نے اوتار بھی بھیج دیتے ہیں, بڑے بڑے گرنتھکار بھی بھیج دیتے ہیں, بڑے بڑے ویاخیاکار بھی بھیج دیتے ہیں, لیکھک دارشنک فلاسفر چنتک بھی بھیج دیتے ہیں, رشی منی بھی بھیج دیتے ہیں, پیغمبر بھی بھیج دیتے ہیں, اور وہ اعلانیاں کہہ رہے ہیں جس کرم تو کسے نو چوٹ پہنچا رہے ہیں تینو چوٹ پہنچے گی. جس کرم تو کسے نو ہانی پہنچا رہے ہیں تینو ہانی پہنچے گی. جس کرم تو کسے دی بےزتی کر رہے ہیں تیری بےزتی ہوئے گی. جس کرم تو کسے دی پگ لا چھڑیے تیری لے جائے گی. نیم ایشوری نیم اس سمجھان والے بھی گاہے بگاہے او اکال پرخ پرماتما بھیجدا رہا ہے. ایک اقل دا دیوا دیتا, ایک اوتار دیتے, ایک اتنے گرنتھ دیتے, گرنتھکار دیتے, چاروں پاسے منک نو سمجھان تے سمجھن دے وسیلے جو ہے مہیا کرائے, پھر بھی جد کوئی منک نہیں سمجھدا تو گربانی کہہ دیں دیئے منک ہو کے بھی پشواں دی طرح جی رہے ہیں. کرتوت پشو کی مانس جات لوک پچارا کرے دن رات. تیسری پوڑی رچ میں کل آرمب تے کیتی سی پر اج دوسری دے آلے دوالے میرا دماغ گھومدا رہا. تیسری پوڑی میں پڑھ کے تھوڑے سامنے رکھ دیا تے کل ارتھ تے وچار رکھاں گے. گاوے کو تان ہووے کسے تان, گاوے کو دات جانے نہیں سان. جے کسے کل سمجھ دا تان ہے نانک حکمے جے بجھے, جے کوئی بجھ گیا سمجھ گیا جان گیا, تے جاننا ایک شکتی ہے بجھنا ایک شکتی ہے ایک کلا ہے. کسے وستو نو گہرائی دچ دیکھنا تے جاننا یہ بھی ایک شکتی ہے. مہاراج کہندے نے ہووے کسے تان, اگر کسے کل سمجھن دا تان ہے تے سمجھن دے نال نال کتھن کرن دا بھی تیان ہے, بیان بھی کر سکدا ہے, گل اس نو سمجھ بھی آ گئی ہے تے گل سمجھا بھی سکدا ہے. میں کل بھی عرض کیتی سی بہت سارے نے ایسے دنیا چ سمجھ جاندے نے, ربی نیم نو سمجھ جاندے نے, سمجھا نہیں سکدے. اور بہت سارے ایسے بھی نے جو سمجھاندے تے پئے ہوندے نے لیکن خود نہیں سمجھے انہوں نے, یہ بھی میں عرض کراں خود نہیں جانے.
1: یو آر لسننگ ٹو KRPI 1550 ریڈیو فرنڈیل واشنگٹن.
2: ਪੰਜਾਬੀਆਂ ਦਾ ਇੱਕੋ ਇੱਕ ਹਰਮਨ ਪਿਆਰਾ ਗਰੋਸਰੀ ਸਟੋਰ ਫਰੂਟੀ ਕਹਿਣਾ, ਜਿਨ੍ਹਾਂ ਦੇ ਪ੍ਰਾਈਸਿਸ ਹੋਲਸੇਲ ਨਾਲੋਂ ਵੀ ਘੱਟ ਹਨ. ਫਰੂਟੀ ਕਹਿਣਾ ਦੀ ਨਵੀਂ ਲੋਕੇਸ਼ਨ ਸਾਊਥ ਸਰੀ ਵਿੱਚ ਖੁੱਲ ਗਈ ਹੈ, 2990152 ਸਟਰੀਟ. ਇਸ ਹਫਤੇ ਦੇ ਸਪੈਸ਼ਲ ਹਨ 8 ਅਕਤੂਬਰ ਤੋਂ 14 ਅਕਤੂਬਰ ਤੱਕ. ਲਾਲ ਗੰਡੇ 25 ਪਾਉਣ ਦਾ ਬੈਗ 15.98 ਦਾ, ਪੀਲੇ ਗੰਡੇ 50 ਪਾਉਣ ਦਾ ਬੈਗ 14.98 ਦਾ, ਅਤੇ ਭਿੰਡੀ ਲਵੋ 1.99 ਨੂੰ ਪਾਉਂਡ. ਫਰੂਟੀ ਕਹਿਣਾ ਵਿਸ਼ਿਜ਼ ਯੂ ਹੈਪੀ ਥੈਂਕਸਗਿਵਿੰਗ.
3: 1550 ਤੇ ਗੁਰਬਾਣੀ ਵਿਚਾਰ ਤੁਹਾਡੇ ਤੱਕ ਪਹੁੰਚਾਉਣ ਦੀ ਸੇਵਾ ਕਰ ਰਹੇ ਹਨ ਫ੍ਰੇਜ਼ਰ ਵਿਊ ਸੀਡਰ, ਮਾਤਾ ਨਸੀਬ ਕੌਰ ਜੀ ਦੀ ਪਵਿੱਤਰ ਯਾਦ ਵਿੱਚ. ਇਸ ਨੇਕ ਸੇਵਾ ਲਈ ਅਸੀਂ ਫ੍ਰੇਜ਼ਰ ਵਿਊ ਸੀਡਰ ਦੇ ਦਿਲੋਂ ਧੰਨਵਾਦੀ ਹਾਂ.